0: آسان بناون رو خاص ذریعہ تیل کمپنی آئل انڈیا لمیٹڈ جیسلمیر ضلع را دانڈے والا فیلڈ مائے گیس را نوا بھنڈار رو پتو لگایو پردیش مائے پانی بچاون دی مہم را تیت سوموار نے وندے گنگا جل سنرکشن جن ابھیان شروع کریو چا ویلا ار راج را اوگنی ہلکا مائے آندھی ار ہلکی بارشوں گرمیوں تھوڑی ساتا ملی کالوں پارو اوجو چڑھبارا آسار इसागई प्रादेशिक समाचार बुलेटिन पूरो भियो नमस्कार
1: हम आकाशवाणी जयपुर अजमेर के आमिर चैनल
2: हम आकाशवाणी के कॉटन सिटी चैनल सूरतगढ़ से बोल रहे हैं मीडियम वेव 326.79 मीटर यानी 918 किलो हर्ट्ज पर एफएम बैंड 100.1 मेगाहर्ट्ज और मोबाइल ऐप न्यूज़ ऑन AIR पर संध्या के 7 बजे हैं ग्रामीण श्रोता सुने अपना कार्यक्रम चौपाल